0: זה 25 קילו. לא מפלות, לא סוכריות, לא כלום.
1: כפות
0: הגר בקריית אתא. מה
2: זה? עומד יותר קוטי, הסיפור של דרס קצת. כי היו כן בא, פה נהיה, זה סיפור של דרס. היי, בא.
3: परंपराओं को तोड़ने का प्रयास क्यों? समग्र समाज को आह्वान देने से क्या लाभ होगा? जानता हूं मैं, सारे समाज की इच्छा मनुष्य की महत्वाकांक्षा को कुचलती है कभी।
4: Оля! Или если я обывался?
5: Юра, зачем ты это сделал?
6: ไม่ได้ไปท้อไม่ได้ครับต่อไป

नेपाली भन्दा पनि इङ्ग्लिस इङ्ग्लिस चाहिँ भइदिए राम्रो नेपाली.